0: ताकि तुम उनकी पीठ पर चढ़ बैठो और जब उस पर बैठ जाओ फिर अपने परवरदिगार के एहसान को याद करो और कहो कि वो जात पाक है जिसने उसको हमारे जेरे फरमान कर दिया और हम में ताकत न थी कि उसको बस में कर लेते। और हम अपने परवरदिगार की तरफ लौट कर जाने वाले हैं।
1: وجعلوا له من عباده جزءا إن الإنسان لكفور مبين
0: اور انہوں نے اس کے بندوں میں سے اس کے لیے اولاد مقرر کی بے شک انسان صریح ناشکرہ ہے۔
1: أم اتخذ مما يخلق بنات وأصفاكم بالبنين
0: کیا اس نے اپنی مخلوقات میں سے خود تو بیٹیاں لی اور تم کو چن کر بیٹے دیے